कर कर्म देखै बोलै सुनै सब आप सदा संग ताको मन जाप संत प्रसाद भयो परगास।

जन सगले भवन पतत पनीत ताकी पागरेन जा को भेटो हर हर राई ताकी गतमित कथन